0: राग है तेरी
1: राग है। जो पीख मंगावे ता क्या कट जाई, तू हर पज मन मेरे पद निर्वाण। बहर न होए तेरा आवन जान। वाहिगुरु जी का खालसा, वाहिगुरु जी की फतेह। मानयोग साध संगत जीओ, श्री गुरु ग्रंथ साहिब जी दी पावन बाणी अंदर समुची मनुखता दी जीवन कल्याण दी गल कीती गई है। गुरमत इस ख्याल नाल सहमत नहीं कि संसार विच दो चार बंदे जड़े ने वो उच्चे सुचे पवित्र जीवन वाले हो जान, ते बाकी दी दुनिया उसे तरह कीड़िया मकौड़िया वांग जमदी मरदी रहे। गुरमत इस आशे नूं प्रगट करदी है कि सारा संसार जड़ा है इस दे उधार दा बंदोबस्त वाहिगुरू अकाल पुरख ने कीता होया है। इसे आशे दी व्याख्या बाणी विच कीती गई है। बड़े चिर तो मनुख दे सामने ए समस्या है कि ए जड़ी दुनिया दी दौलत है, संसार दी माया है, इहदे नाल मैं किवें वरतना। ते धर्म दे धर्मी तो लोग आम तौर ते गल कहिंदे ने कि जिन्ना चिर इहनू छड्डोगे नहीं उन्ना चिर रब दे नाल ते जोड़ी नहीं सकदे। जदों गुरमत नूं चंगी तरह समझने आ तां इह गल साडे पल्ले पैंदी है कि गुरु साहिब ने इस माया नूं त्यागण दा कोई उपदेश नहीं दिता। गरीबी है या अमीरी, थोड़ी माया या बहुती, इस गल दा सवाल नहीं है। सवाल यह है कि माया दे हुंदिया होया उस वाहिगुरु अकाल पुरख नाल अपने चित नूं जोड़ना। भाई साहब भाई गुरदास कहिंदे ने गुरसिख जोगी जागदे माया अंदर करन उदासी। आंदे ने गुरसिख योगी हन, ऐसे योगी के माया विच रहिंदे होए भी ओ चितन ने जागदे होए ने समझदे ने कि इस माया ने साडे नाल नहीं जाना। ओ कहिंदे ने भी ये माया परमात्मा ने बनाई है, माया तो उसने संसार बनाया है, इसलिए किते भी मनुख चला जाए मनुख दा शरीर मनुख दी अपनी होंद भी माया नाल है, माया दा पिछा नहीं छड़दी, माया तो बिना इस संसार हो नहीं सकदा। इस करके गुरु साहिब ने कहा इनू नफरत करन दा कोई मतलब नहीं, ये परमात्मा ने बनाई है। गुरु अमरदास पातशाह ने श्री राग विच एक बचन कीता है, सतगुरु कहिंदे ने माया मोह मेरा प्रभ कीना आपे भरम भुलाए। बाणी नूं जदों ध्यान नाल पढ़ीए साडियां कई समस्या हल हो जांदियां, पर असीं बाणी वल ध्यान नहीं दिंदे, बंदियां वल ध्यान दिंदे, मुश्किल साडी आ है। कहिंदे फलाणा बाबा कह गया, बस स्यापा कह जांदा सानूं कि गुरु ग्रंथ साहिब गुरु तुहाडे कोल मौजूद है, उस नाल गल करके पुछ के वेखो कि गुरु साहिब की कहिंदे आ। बंदा गलत हो सकदा है, पर असीं बंदे दे मगर लगण वास्ते तैयार हो जांदे आ। साहिब कहिंदे ने माया मोह मेरा प्रभ कीना आपे भरम भुलाए। मनमुख कर्म करें नहीं बूझें बिरथा जन्म गवाए। गुरबाणी इस जग में चानण कर्म वसै मन आए। गुरबाणी की रोशनी नाल यह गल साडी समझ विच आ जाएगी, पता लग जाएगा कि असां संसार दे अंदर इस माया विच रहिंदे आं, किस तरह उस मालक नाल अपनी सांझ पाउणी है। इसे करके भगत जी का वचन जो कीर्तन द्वारा सरवण कीता है, कहिंदे ने तू हर भज मन मेरे पद निर्वाण, बहर ना होए तेरा आवण जान। कहिंदे ने हे मेरे मना तू उस वाहिगुरू अकाल पुरख नूं चेते कर जो आप निर्वाण पद का मालक है ते तेनू उस अवस्था विच ले जाएगा, तेरा जमन मरण कटिया जाएगा। ए केंद्री ख्याल है शब्द का। तो कहिंदे ने भी किसे कीमत उत्ते भी तू परमात्मा नू नहीं छड़ना। जिस वेले त्रिलोचन ने नामदेव नू कहा मैं सुनिया तू भगत है, कादा भगत है, तू ते हर वेले कपड़िया च लगा रहना, कदी धोना कदे छापदा कदे कुछ करदा, वो कहन लगा ठीक है मैं काम करदा हां, लेकिन भाई काम करदया होया मैं उस मालक नू चेते करदा रहना, भुलदा नहीं, मैं उन्हू याद करदा रहना वा। हाथ पांव कर काम सब चीत निरंजन नाल। मैं चंगे तो चंगा कपड़ा भी हाथ विच लैके कदे ए नहीं सोचदा कि कपड़ा ही सब कुछ है। मैं उस वाहेगुरु अकाल पुरख तो सदके जाना भी जिसने ए सुंदर कपड़ा बनाउण दी विध बनाई है। मैं सुंदरता देख के भी उन्हू याद कर लैना, मैं मुसीबता देख के भी उन्हू याद कर लैना। हर हालत विच उन्हू याद करन दी गल मैनू विसरदी नहीं। इसे करके कहिंदे ने जो राज देहें तां कवन बढ़ाई, जो भीख मंगावे तां क्या घट जाई। कहिंदे ने भिख्या मंगाएगा तां भी तैनू चेते करदा रहना है, ते ये याद राज दे देगा मैं तां भी तैनू चेते करदा रहना है। ये नहीं कि मैं राज दी वडियाई विच पै जाणा ते समझना भी सब कुछ राज ही है, ते भिख्या मंगावे ते मैं तैनू गालां कढ़न लग पावा भी तूं कहदा रब्बे मैनू दित्ता कख नहीं। ओह कहिंदे नहीं, किसे हालत विच भी मैनू रखे, मैं मेरा कम है तेनू चेते रखना, तेनू याद करना। इतिहास की एक वार्ता है सतगुरु गुरु हर राय साहब दे इतिहास की। उन्हां दा एक सिख होया, बड़ा गरीब जिहा सिख सी, किरती किसान, भाई पूंगर करके इतिहास ने उहदा नां दिता है। खेती करदा मिहनत, पर गुरु साहब दे दसे उपदेश दे मुताबिक अमृत वेले उठदा, नाम जपदा, बाणी पढ़दा, फिर अपनी किरत विच लग जांदा। कोई अतिथि आवे, आया गया लोड़वंद, कोई जग्यासू आवे, वह सेवा करदा। ते एक चलदा फिरदा साधु भी आ गया, बड़ी सेवा कीती उसने, बड़ा प्यार कीता। ते उस साधु दे मन विच ख्याल आया कि इस बंदे कोल दौलत नहीं है, पर प्यार, सेवा, हमदर्दी, मनुखता दा सब तो उच्चा गुण जो किसी दौलत नाल प्राप्त नहीं हुंदा, इस मनुख दे कोल है। ते मेरे कोल पारस है जो सोना बना सकदा धात नूं, ते इस नूं पारस दे देवां, इहदे कोल अमीरी दौलत आ जाएगी, ते होर भी वध सेवा कर सकेगा, इहदी गुरबत दूर हो जाएगी। खबरे इसे वास्ते ही सेवा करदा होएगा कि कितों कुछ लभ जाए। उसने पेशकश कीती, उस सिख नूं कहा भी ये पारस तूं लै लै। कहण लगा मेरे किसे काम नहीं, मैनू वाहेगुरु अकाल पुरख ने बहुत कुछ दिता है, गुरु दे उपदेश दे मुताबिक जिंदगी सबर सिदक नाल गुजर रही है, सेवा विच नाम जपण विच कोई ढिल नहीं है, दसा नवां दी किरत करदा हां। वो कहण लगा नहीं, तेरा गुजारा तंग है, मुश्किल नाल रोटी चलती है। कहण लगा चंगा फिर जे तुसी महापुरुष हो, इसी गल ते आए हो, उन्हें कई मारी धरती ते ते तोआ कढ दिता छोटा जिहा, आखण लगा इत्थे रख दिओ, ते मिट्टी पाती। समा बीत गया, साल दो साल लंघ गए, ते साधु दे मन विच ख्याल आया कि चल के देखा ते सही कि उस बंदे नूं पारस दिता सी ते उत्थे तां महल खड़े होए होणगे, नौकर चाकर होणगे सेवा करन लई। जिस वेले आया ते उन्हें वेख्या भी उह ते उसे तरह चल रहा कम, उन्हें पुछया आण के, आखण लगा मेरा पारस। सिख कहण लगा मैनू तो याद भी नहीं, वह तो जिथे दबिया दबिया सी उथे ही होएगा, तू वरत्या नहीं। कहण लगा महापुरशो मैं तुहानू पहलो भी कहा सी कि मैनू इस वस्तु की जरूरत कोई नहीं, मेरी जिंदगी गुरु पातशाह की सिख्या के मुताबिक बहुत वधिया गुजर रही है, ते मैं किसे लालसा नू लैके कोई सेवा धर्म कर्म नहीं करदा। बड़ा हैरान होया, आखण लगा मैनू अपने सतगुरु दे कोल लैके चलो। गुरु हर राय साहब दी चरण शरण विच उस सिख ने लियांदा ते गुरदेव ने समझाया, आखण लगे देखो तुसी बंदगी दा रस्ता अख्तियार करके भी साधु बनके भी अजे भी इस ख्याल विच उलझे हुए हो कि कोई पारस हाथ लग जाए, کسی نو امیر کر دئیے کسی نو کوئی وار دے دئیے تے او پھر ساڈی پوجا کرے گل اوتھے دی اوتھے ہے تسا رب دی بندگی نو ازے وی بزنس بنایا ہویا ہے اسا سکھاں نو یہ سمجھایا ہے کہ بھائی کرت کوئی بھی کرو کام کوئی بھی کرو پیسے کتنے بھی آن کٹ ود اس گل دا سوال نہیں تسی اپنی کرت وچ شکر گزار رہنا ہے مالک دے تے اس دی بندگی دا پلہ نہیں چھڈنا اس دے نام تو وڈا کوئی پدارتھ نہیں اس دے نام تو وڈا کوئی تن نہیں تے اس نو اپنی زندگی وچ گواچن نہیں دینا عام طور تے بندہ کی کردا ہے بندہ مندر مسجد گردوارے جاندا ہے پرماتما دا نام پراپت کرن لئی نہیں پرماتما دی یاد ہردے چ وساؤن لئی نہیں بلکہ جاندا اس لئی ہے کہ میں ایتھوں دنیا دی دولت سنسار دے پدارتھ لے لواں پدارتھاں دا بجا جاندا ہے تے پدارتھ او دے پلے پی جاندے نے پر او اچھی اوستھا جڑی ہے نا کہ اس دنیا دی پکڑ وچوں اٹھن دی حالت او دے پلے نہیں پیندی اس کر کے گرودیو نے گرسکھاں نوں کہا کہ پرماتما پدارتھ وی دیندا ہے یہ بخشا وی او کردا ہے پر تسی پرماتما دی یاد اپنے ہردے چ وساؤن دی کوشش کرنی ہے او سب تو اچا پدارتھ ہے جے او نہیں ہوئے گا تا جیون سفل نہیں ہوئے گا او نہیں ہوئے گا تا زندگی کامیاب نہیں ہوئے گی نرا تن نو زندگی دا منورتھ بنا لوگے تا تن دا جڑا مالک ہے او دے نال سانجھ نہیں پوے گی گرسکھ نو چاہیدا ہے کہ او مایا دے اندر سنسار وچ رہے لیکن مایا دے مالک نو ہمیشہ دھیان وچ رکھے سنسار جڑا ہے کہندے نے کہ مایا جڑی ہے لکشمی جڑی ہے وشنو دی پتنی ہے بڑی عجیب گل ہے کہ لوکاں دی نظر مالک دی پتنی اتے ہے مالک ول کسی دا دھیان ہی نہیں تے سدگرو سچے پاتشاہ نے سکھ نو کہا کہ توں اپنا دھیان مالک وچ لاؤن دی کوشش کرنی ہے تے اس مایا نو اپنی داسی سمجھ کے اس نو اپنی نوکرانی سمجھ کے چاکر سمجھ کے تے سنسار دے اندر ورتن دا یتن کرنا ہے جے اس دی پکڑ وچ اینو پکڑن دی کوشش کرے گا پی سب کچھ ہے تے اے تیرے ہتھوں نکل جانی ہے تے اس واہگرو اکال پرخ دی یاد وی تینو نہیں ملنی ستگرو بانی وچ کہندے نے گہو کر پکری نہ آئی ہاتھ پریت کری چالی نہیں ساتھ کو نانک جو تیاگ دئی تب اہو چرنی آئے پئی سن سنتو نرمل بیچار رام نام بن گت نہیں کائی گر پورا پیٹت ادھار ستگرو سچے پادشاہ نے اس طرح دا جیون راہ اس طرح دی زندگی دا رستہ سانو دسیا ہے تے او کہندے نے کہ گر پرسادی جنہ لیو لاگی تنی وچے مایا پایا ایسی یوکتی ستگرو سچے پادشاہ نے دتی ہے تن پدارتھ کتنا آوے کٹ ود ادے نال پرماتما نال ناراضگی یا اپنے سنسار دے مان دی گل اے دونوں چھڈ کے تے گرسکھ نے ہر حالت وچ اس واہگرو اکال پرخ نو چیتے کرن دا ادم اپرالا کردے رہنا ہے ایسی گل ساڈے اندر بنی رہے اسی یاد وچ جڑے رہیے جو ساڈا انتم نشانہ ہے جیہدے واسطے اے جیون ملیا ہے ستگرو کہندے نے پئی پراپت مانک دہریا گوبند ملن کی اے تیری بریا امیر لی بھی یہو نشانہ ہے تے غریب لی بھی یہو نشانہ ہے اس نشانے تو نہ کھنجیے اے ساڈے تے رحمت ہوے انہیں اکھراں نال ہی